اكس كا اف ام كوا اولم نو ام تن كوتشو او نو بروخرم كو ساوزي سي كا كي رادو كي كبيا تو كا كاي سي بانغ بو كوي كاي كوا رادو كي نمرو يا وني تن سيفا بين نيخا اف ام وان تو تو كوي او نو اولم نو ان كوي ساوزي سي مو سي دي ولا كون نا دي كوا لونغ سا كي كان ولوزي سي اكو سين كي كوا جي نو تو ل بانغ بو كوي سين دي كي تن نا سي دي ولا نو هو جي تبا يا كون دي كا و kerka ma soi ke prekara ngai de ko son da kai ka da ka ba tu kai si pang ko ke kai kwa ra du ke numuru ya honi ten seva pen ne kha fm anum tu tu ke au ngo la ngo ang ko sa ko ji se ka ke ra du ke ka tu kai si pang ngom ten chung ngo la ang ko sa chim ka ke ol ngo ko na da ko si de ka wa ne kha ka ma drain 20 minute ko kan go su ba ke 7 dhar tak minute ang ko ka wa ngo la ni ये तिन गुन आ चितवा हंगु ए सागु जि से का के राधु गु ए अलिक्वा प्रोग्राम नो नतु दु गुंग वो लंग नो हंगु ए सागु जि से का के आ वो लंग नो को ना के कबे तो खै से पंग गु सिन दे के कब वो लंग नो एम तन छोंग नो या को ना रे कनु से गु सि दे के लंग सा कगु गु तमो से उ मन को आ पंग वा सिन दे दु बे कोन को ना हे गु सि मन छु सिंग लंग सा कनु ना के मोंग मसो तन दु तंग वो लंग